0: विदेशमा दैनिक चार भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन। मृत्यु हुनेको संख्या 1700 पुग्यो। अमेरिका र इरान बीच अनौपचारिक सहमति। हर्मुज जलमार्गमा आवागमन घट्यो।
1: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16मा, जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित। भोलि बिहान पौने 3 बजे फ्रान्स र स्वीडेन भिड्ने, अन्य दुई खेल पनि हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
0: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षयाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगतको वर्षभन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग सहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसै गरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने सड़क नै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेका अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति मतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ़ने, कटान तथा डुबानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती, पहिरो, जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ।
1: अब राजनीतिक प्रसंग। 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्चिएपछि कम्तीमा 5 वर्ष सिंहदरबारको यात्राबाट टाढ़िएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार

0: कम्पनीले दिएको समयसम्म पर्खिने राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता
1: विदेशमा दैनिक चार नेपालीको मृत्यु कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती सिन्धुलीको घ्याङलेकमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी

0: यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट यो चाहिँ एक किसिमले चाहिँ सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
1: सात फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सात बुधे लिखित सहमति भयो। त्यसको चार महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब दुई वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
2: पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर चाहिँ जाने।
1: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
3: सम्भावनै देख्दिनँ म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईमा छन् नि, छ कि छैन? अनि आफ्नो लडाई एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले?
1: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल, भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन, 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भइआएकाले सोही अनुसार काम गर्नु भनिएको हो। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट प्रोत्साहन पाएपछि छोरी बुहारीमा पनि पढ्ने रहर जाग्दै
4: 9 वर्ष भएदेखि नै ग्याप गरेका थिए अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
1: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
1: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा

0: उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025 दुई जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्छिन्, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुंगानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषीको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनु पर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने पितृपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन केहीको घट्यो केहीको बढ़्यो केहीको घट्यो केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौं बाहिरियो ओझेलमा रैथानी बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
2: गोर्खापत्र दैनिकमा कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक 4 नेपालीको गुम्छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। मित्रीपन्नामा गाड़ीमा कालो सीसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सीसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ़ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी, ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर हो। 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तै बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार, 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। अख्तियारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्रै धरोटीमा रिहा गर्न आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सोमेश थापा र विपिन प्रसाई 3-3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटे हुन्। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारिखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाडीमा कालो सिसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट 2 साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन नबन्दा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, मन्त्रालयहरू र मातहतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 वटा मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्यापेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 वटा आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त शीर्षकमा खबर छापिएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिन परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसी जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका 9 मा पर्ने राजदुवाली खण्डको करिब 0.5 किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत छ। त्यहाँबाट गाड़ी वारपार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा विपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू बेपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भनी विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसैबीच हर्मुज जलमार्ग हुँदै आवाजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो।
2: साझा खबरमा अब खेल खबर. चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुट आउटमा स्तब्ध पार्दै पारागुए फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ. अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पारागुएले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो. पारागुएका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो. निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट तय भएको हो. पारागुएले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम सोह्रमा खेल्नेछ. ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ. वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो. 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जीत हात पारेको हो. ब्राजिलले अब आइवरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम सोह्रमा प्रतिस्पर्धा गर्नेछ. 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ.
3: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमा एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब छोरी बुहारीका लागि स्थानीय सरकारको महत्व। सिन्धुलीको घ्याङ्लिक गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षण बढ़ाउन, बाल विवाह अन्त्य गर्न र बीचमै पढ़ाई छोड्ने महिलाहरूलाई पढ़ाईमा हौसला बढ़ाउन घ्याङ्लिकको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम चलाएको छ। यस कार्यक्रम अन्तर्गत उच्च शिक्षामा पढ़दै गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ।
4: सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ। गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्। सानै उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढ़ाई छाड्नेहरू धेरै छन्। उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्याङ्लेख गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ दंग हुनुहुन्छ।
5: हाम्रो घ्याङ्ले गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न, प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्राय जसो। ब्याचलर पढोस्, यो भन्दा धेरै पढोस्, धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित नगद प्रदान गरिदिनु भएको छ। त्यसले एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि पक्कै खुसी हुनुहुन्छ होला। यसले चाहिँ हामीलाई एउटा नगद मात्रै चाहिँ नभएर भोलिको दिनमा केही गर्छौ, केही गर्न सकिन्छौ, सक्छौ भन्ने हिसाबले चाहिँ पक्कै अगाडि बढ्नुहुन्छ।
4: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम अन्तर्गत उहाँसँगै अरू 14 उच्च शिक्षा पढ्दै गरेका अविवाहित र विवाहित महिलाहरू सम्मानित भएका छन्। गाउँपालिकाले नगद र प्रमाणपत्र दिएर सम्मान गरेपछि पढ़ाईप्रति थप हौसला बढ़ाएको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईकै रोशनी चुमी मगर बताउनुहुन्छ।
6: अब छोरी बुहारीहरू धेरै एकदमै पिछडिएका छन्। छोरी बुहारीहरूले नै केही गर्न सक्छ गाउँ समाजमा। छोरी बुहारीहरू पनि छोराहरूभन्दा त कम छैन भन्ने भएर प्रोत्साहनको लागि एकदमै खुसी छु।
4: घ्याङ्ले गाउँपालिका वडा नम्बर दुईका सुमिता भुनलले कक्षा 12 पढेर पढ़ाईलाई त्यत्तिकै छाड्नु भएको थियो। विवाहपछि पनि पढ़ाईलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भुनललाई गाउँपालिकाले सम्मान गर्यो।
7: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पायो, त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अनि खुसी पनि छु। मैले लगभग 8-9 भयो बिचमा ग्याप गरेका थिएँ, अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
4: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनाही 5,000 र प्रमाणपत्र दिएर सम्मान गरेको हो। घ्याङ्लेख गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङदान:
8: महिलालाई शैक्षिक पहुँचमा ल्याउनु पर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि घ्याङ्लेको छहारी शिक्षित छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक बर्खे सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यक्रम रह्यो।
4: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन, उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ।
9: स्नातक तह र स्नातकोत्तर तह अध्ययनरत पालिका भित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने कार्य निरन्तर दिइनेछ।
4: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 यतादेखि स्नातक स्नाकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ। बुद्ध नेपाली, रेडियो विजय किल्ला, सिन्धुली।
3: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। गाड़ीमा कालो सिसा निश्चित गर्न ट्राफिक प्रहरीको कड़ाई।
3: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खनै। राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश। नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता।
10: विदेशमा दैनिक 4 नेपालीको मृत्यु। कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती। सिन्धुलीको घाङलेखमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी।
3: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन। मृत्यु हुनेको संख्या 1700 पुग्यो। अमेरिका अनि इरान बीच अनौपचारिक सहमति। हर्मुज जलमार्गमा आवागमन घट्यो।
10: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 जापान 2-1 पराजित। जर्मनी पाराग्वेसँग पराजित। भोलि बिहान पौने 3 फ्रान्स र स्वीडेन भिड्ने। अन्य 2 खेल पनि हुने।
3: साझा खबरको अन्त्यमा कार्टुन। कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ कम्युनिष्ट पार्टी बीचको एकताको प्रसंग।
11: एकता हुन्छ तर फेरि टिक्दैन, समस्या देखिराखेको छ। अब फेरि एकताको बहस चलिरहँदा त्यो दीर्घकालीन हुन्छ कि फेरि एकता हुँदा हुँदै फेरि कुनै टुटफुट हुन्छ भन्ने बारेमा नेता कार्यकर्ताले नै शंका गरिराखेका छन्। एउटा माथिपट्टि एकता वार्ता लेखिएको ब्यानर छ, त्यो ब्यानरको ठिक तल्लोपट्टिको ढोकाबाट भित्रपट्टिबाट एकजना व्यक्ति टाउको निकालेर बाहिरपट्टि तीनजना व्यक्ति हात बाँधेर छलफल चलिराख्दा केही भनिराखेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, पक्नुहोस् न पक्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन, मिल्ने कुरा मात्र भइरह हो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने।
12: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो धादिङ 106.6 MHz
1: सेक्रेटरी सामान
2: अधिकारी सदस्य
1: बोझो फ्रेन्ड
2: अधिकारी सदस्य
1: धारा फिटिङ
2: अधिकारी सदस्य
1: टाइल मार्बल
2: अधिकारी सदस्य
3: ए दाई के को नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो ल त हामीलाई नि भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
6: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
7: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
6: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
7: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
8: हजुर हामी कहाँ रङ्गीन तथा फादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
8: फोन नम्बर 010-533-63 मोबाइल नम्बर 98-41-26-23-83
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
7: सम्पर्क मोबाइल 9741031429।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियोधारी एक सय सय मेगाहर्जको साथै इन्टरनेट अनलाइनको www.radiodhari.org मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर।

0: satu sambabana dekang mari ko tibata mari masake. Aba pura khabar. राष्ट्रिय धान दिवस धादिङ सहित देशभर मनाइएको छ। हिजो दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको हो। मानो रोपेर मोरी उब्जाउने मुख्य सिजन शुरू भइसक्दा पनि धादिङ जिल्लामा धान रोपाईको अवस्था निकै सुस्त देखिएको छ। जिल्लामा मनसुन भर्खरै सक्रिय हुँदै गरेको र कतिपय क्षेत्रमा किसानहरू सिंचाईको प्रक्रियामा रहेको कारण अहिलेसम्म 95% भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुन सकेको छैन। कृषि विकास कार्यालय धादिङले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको कुल खेती योग्य क्षेत्रफल 48,136 हेक्टर रहेकोमा 11,159 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमध्ये हालसम्म 95.39 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ, जुन कुल धान रोपिने क्षेत्रफलको 0.85% मात्रै हो। धान रोप्ने मुख्य समय घर गर्न लाग्दछन्। जिल्लाका विभिन्न फाँटहरूमा लाठे र रोपाराहरू परम्परागत असारे भाका गाउँदै रोपाईमा जुट्न थालेका छन्। तर सिंचाईको अभाव र ढिलो गरी सक्रिय भएको मनसुनको कारण रोपाईमा ढिला भएको हो। कृषि कार्यालयले भने असार 15 धान दिवसपछि मनसुन थप सक्रिय हुने र सिंचाईको उपलब्धतासँगै रोपाईले थप तीव्र गति लिने अनुमान गरेको छ। रोपाईको यो सोचारूको बीच धादिङका किसानहरूले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव र वितरणको शास्ति भोग्न परेको छ। नियमित अन्न उत्पादन बाहेक 12 महिना बेमौसमी तरकारी खेती र व्यावसायिक कृषिमा व्यस्त रहने यहाँका किसानहरू सधैँभरि मुख्य सिजनमै मलको अभाव भोग्नु पर्दा हैरान भएका छन्। कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर वार्षिक रूपमा करिब 12,000 मेट्रिक टन रासायनिक मल, यूरिया, डीएपी र पोटास आवश्यक पर्दछ। तर सरकारी निकायहरू कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत वार्षिक करिब 4,000 मेट्रिक टन मात्र मल आपूर्ति हुने गरेको छ, जुन कुल मागको आधाभन्दा पनि कम हो। यसरी सरकारी अनुदानको मल पर्याप्त नहुँदा किसानहरू निजी व्यापारी मार्फत महँगो मूल्यमा कमसल मल खरिद गर्न बाध्य भएका छन्। चितवनको भरतपुर कारागारबाट फरार भएका एक थुनुवालाई धादिङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले आइतबार जारी गरेको प्रेस नोट अनुसार लागु औषध मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका बेनीघाट रोरङ गाउँपालिका वडा नम्बर 3 मलेख निवासी 23 वर्षीय मनोज मगरलाई पक्राउ गरिएको हो। प्रहरीको अनुसार जेएनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका मगरलाई असार 15 गते बिहान 10 बजे उनको घरबाट पक्राउ गरिएको हो। प्रहरी चौकी मलेखबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कार्यवाहीका लागि भरतपुर कारागार कार्यालय चितवन पठाएको जनाएको छ। मनोज मगर विरूद्ध लागू औषध मुद्दा चलिरहेको र उक्त मुद्दाको फैसला हुन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार हालसम्म जिन्जी आन्दोलनका क्रममा फरार भएका 152 जना कैदी बन्दी तथा थुना मध्ये धेरैलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइसकिएको छ। प्रहरीले फरार कैदी बन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ। शेयर बजार लगातार छैटौं कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से हिजो 16.54 अंकले घटेर 2632.96 बिन्दुमा झरेको छ। नेप्से गएको हप्ताभरि नै घटेको थियो। सबैसम्मको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमासम्मको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। हिजो 240 कम्पनीको शेयर घटेकोमा 29 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर गडबड़ भएको छैन। हिजो स्वाभिमान लघुवित्तको शेयर झण्डै 6% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सा, पेकुवा खोला हाइड्रो पावर, एम्बलिङ हाइड्रो पावर, स्नो रिभर्स र धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। हिजो नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। गएको शुक्रबार 3.94 करोड़को कारोबार भएकोमा हिजो 351 कम्पनीका 76,89,000 किता शेयर 2.67 करोड़ रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँधि
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 मेगाहर्ज।
0: सम्पसी अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभागले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारणलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकिएको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता छ। मौसम विभागको सूचना अनुसार आज र भोलि मनसूनी गतिविधि बढ़न गई मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसित मुसलधारे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेको हो। केही ठाउँमा आधीखोप्टी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलिक बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबको केही दिन अकस्मात बाढ़ी पहिरो कटान, गेग्रान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीको बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरेर आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 भित्रिएको हो। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो।

सभामुख डोलप्रसाद डीपी अग्रवालले सांसदका काम व्यवहार र शैलीलाई मतदाता र नागरिकले विभिन्न माध्यमबाट निहालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रो अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। अहिले प्रतिनिधि सभामा धेरै नयाँ अनुहार हुनुहुन्छ। संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रमको आयोजना गरिएको हो। सभामुख अग्रवालले भन्नुभयो, संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नको लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु। नागरिकबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले त्यही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारमा रहेको संसद भवन परिसरमा हिजो र आज अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर 30 भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएको छ। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहहरूलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दबाव दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौ इरान समर्थक सशस्त्र समूह मध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा हसिब अल सावी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 इस्लामिक स्टेट र आईएस विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैकै महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा पूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ। सरकारको लक्ष्य पीएमएफ बाहिर सञ्चालनमा रहेका सशस्त्र समूहलाई पनि राज्यको सुरक्षा संरचनाभित्र समेट्नु रहेको बताइएको छ। यसअघिकै इरान समर्थक समूहले इराकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गरेपछि वाशिङटनले पनि ती समूह विरूद्ध सैन्य कार्यवाही गरेको थियो। त्यसयता इराकी सरकारले राज्य बाहिर रहेका हतियारलाई नियन्त्रणमा ल्याउने प्रयासलाई प्राथमिकता दिएको छ। सन् 2014 इस्लामिक स्टेटले इराकका ठूलो भूभाग कब्जा गरेपछि विभिन्न सशस्त्र समूहलाई एकीकृत गर्दै पपुलर मोबिलाइजेशन फोर्स गठन गरिएको थियो।

फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम सोह्रमा स्थान बनाएको छ। खेलको इन्जुरी समयको पाँचौं मिनटमा ग्राबियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिलोको कमजोर

मार्टिनेली ले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन्। यस जितसँगै ब्राजिलले अन्तिम सोह्रमा स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम सोह्रमा नर्वे वा आइभरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पारागुएसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एन्सिसोले हेड मार्फत गोल गर्दै पारागुएलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हाभ्रिड्जले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो। पेनाल्टी सुट आउटमा पारागुएले ऐतिहासिक जित हात पारे। पारागुए क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 चरणमै टुङ्गिएको छ। विश्वकप फुटबलमा अहिले बिहान पाउने 7 नेदरल्याण्ड्स र मोरक्कोले खेलिरहेका छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनःपटक। राष्ट्रिय धान दिवस हिजो धादिङ सहित देशभर मनाइयो। धादिङमा अझै 95% क्षेत्रफलमा धान रोपाई हुन सकेन। जनजी आन्दोलनमा चितवनको भरतपुर कारागारबाट फरार भएका एक धनुवा धादिङमा पक्राउ। शेयर बजार हिजो पनि घट्यो। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सावधानी अपनाउन आग्रह। बिहान 9 खबर लिएर आउँछु। प्रदीप मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता। नमस्कार, मेरो नाम प्रभा भट्टराई आचार्य। आनन्द शीर्षकको एउटा कविता।

सबै जाल तोडेर निस्केर हेरे खुला ठाउँमा गई खुला सास फेरे स्वयं भित्र आनन्द हाँस्दै रहेछ खुला बाहु फैला हुँदै चट्ट बेरे म सोच्दैछु संसार के भइरहेछ सबै बाहिरै।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी, हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ। त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्। त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ। पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
3: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: एफएओ नेपाल, भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: सेनेटरी सामान
6: अधिकारी सप्लायर्स
5: बजर प्रिन्ट
6: अधिकारी सप्लायर्स
5: धारा फिटिङ
6: अधिकारी सप्लायर्स
5: टाइल मार्बल
6: अधिकारी सप्लायर्स
1: ए दाई के को नारा बाजी हो दाई
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
1: के हो लौ न त हामीलाई नि भनिदिनु न
2: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पिपिसी पिपिआर सिडिसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
2: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डिडब्लुसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-4656
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: घरी घरी घर बनाई रहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: हैन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841226383।
4: होइन है बुढा, कारबार पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: ए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छँदै छैन।
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छँदै छैन।
5: आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिं।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिंग बेसी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813807।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटी को मामला में नो कम्प्रोमाइज

0: को वित्तीय सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
3: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दहीबले पनि दिएन बाबु मलाई त।
2: दहीबलाई सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जे नहुनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
3: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
1: सुरक्षित भविष्यका निम्ति पशुधन बीमा।
4: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: एनिमल लाइन्स लाइफ इंश्योरेंस खुले राजियो शहीद मेमोरियल अस्पताल धारिंगसी में हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवार का कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरी सुन्नुस् है त, शहीद मेमोरियल अस्पताल धादिङबेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: यस शुभला पोलिक्लिनिक प्राली धादिङबेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
3: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
3: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
3: सुबला पोलिक्लिनिक प्राली, निलकण्ठ 3, धादिङबेसी, पुछार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरि गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरि हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33।
2: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
2: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण

0: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी 20 बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
2: के तपाईको मलद्वारमा मासु फलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898 9813
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रुबीज को इंटरनेट तपाई को गांव र शहर में आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारी का लागि www.rubisu.net.np वा संपर्क नंबर 01 42 8888 रुबीसु इंटरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला

0: सातवटा हात जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
0: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समय नै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: California.
1: Extreme energy drink.
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: अधिकारी सामन
1: अधिकारी सदर
0: बोझो फ्रेंड्स
1: अधिकारी सदर
0: धारा फिटिंग
1: अधिकारी सदर
0: टाइल मार्बल
1: अधिकारी सदर
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214338 मोबाइल नम्बर 9840946656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
9: सम्पर्क मोबाइल 9741031429
10: घरै घरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 0105236068 मोबाइल नम्बर 9841426383
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

रेडियोहरिङ एक्सेस ओमेगा हर्जका साथै इन्टरनेट अनलाइनको www.radiohari.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म वेकको नमस्कार। यसका साथै अहिलेलाई खबर यति नै। खबरको सुरुमा मुख्य खबर। राष्ट्रिय धान दिवस हिजो धादिङ सहित देशभर मनाइयो। धादिङमा अझै 95% क्षेत्र फलमा धान रोपाई हुन सकेन। जनजीय आन्दोलनमा चितवनको भरतपुर कारागारबाट फरार भएको एक तरुणलाई धादिङमा पक्राउ। शेयर बजार हिजो पनि घट्यो। र आज र भोलि मुसलधारे वर्षाको सम्भावना, केही ठाउँमा आडीघुट्टी वर्षा पनि हुन सक्छ। अब पूरा खबर। राष्ट्रिय धान दिवस धादिङ सहित देशभर मनाइएको छ। हिजो दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको हो। मानो रोपेर मोरी उब्जाउने मुख्य सिजन शुरू भइसक्दा पनि धादिङ जिल्लामा धान रोपाईको अवस्था निकै सुस्त देखिएको छ। जिल्लामा मनसुन भर्खरै सक्रिय हुँदै गरेको र कतिपय क्षेत्रमा किसानहरू सिंचाईको प्रख्यामा रहेका कारण अहिलेसम्म 95% भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुन सकेको छैन। कृषि विकास कार्यालय धादिङले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार जिल्लाको कुल खेती योग्य क्षेत्रफल 48,136 हेक्टर रहेकोमा 11,159 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमध्ये हालसम्म 95.39 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सम्पन्न भएको छ, जुन कुल धान रोपिने क्षेत्रफलको 0.85% मात्रै हो। धान रोप्ने मुख्य समय घर गर्न लाग्दासमै जिल्लाका विभिन्न फाँटहरूमा लाठेर रोपाराहरू परम्परागत असारे भाका गाउँदै रोपाईमा जुट्न त थालेका छन्। तर सिंचाईको अभाव र ढिलो गरी सक्रिय भएको मनसुनको कारण रोपाईमा ढिला भएको हो। कृषि कार्यालयले भने असार 15 धान दिवसपछि मनसुन थप सक्रिय हुने र सिंचाईको उपलब्धतासँगै रोपाईले थप तीव्र गति लिने अनुमान गरेको छ। रोपाईको यो सुचारूको बीच धादिङका किसानहरूले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव र वितरणको शास्ति भोग्नु परेको छ। नियमित अन्न उत्पादन बाहेक 12 महिना बेमौसमी तरकारी खेती र व्यावसायिक कृषिमा व्यस्त रहने यहाँका किसानहरू सधैँभरि मुख्य सिजनमै मलको अभाव भोग्नु पर्दा हैरान भएका छन्। कृषि विकास कार्यालय धादिङका अनुसार जिल्लाभर वार्षिक रूपमा करिब 12,000 मेट्रिक टन रासायनिक मल, यूरिया, डीएपी र पोटास आवश्यक पर्दछ। तर सरकारी निकायहरू कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत वार्षिक करिब 4,000 मेट्रिक

0: मात्र मल आपूर्ति हुने गरेको छ, जुन कुल मागको आधा भन्दा पनि कम हो। यसरी सरकारी अनुदानको मल पर्याप्त नहुँदा किसानहरू निजी व्यापारी मार्फत महँगो मूल्यमा कमसल मल खरिद गर्न बाध्य भएका छन्। चितवनको भरतपुर कारागारबाट फरार भएका एक थुनुवालाई धादिङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले आइतबार जारी गरेको प्रेस नोट अनुसार लागु औषध मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका बेनीगाँठ रोरङ गाउँपालिका वडा नम्बर 3 मलेख निवासी 23 वर्षीय मनोज मगरलाई पक्राउ गरिएको हो। प्रहरीको अनुसार जेएनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका मगरलाई असार 15 गते बिहान 10 बजे उनको घरबाट पक्राउ गरिएको हो। प्रहरी चौकी मलेखबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कार्यवाहीका लागि भरतपुर कारागार कार्यालय चितवन पठाएको जनाएको छ। मनोज मगर विरूद्ध लागू औषध मुद्दा चलिरहेको र उक्त मुद्दाको फैसला हुन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार हालसम्म जिन्जी आन्दोलनका क्रममा फरार भएका 152 जना कैदी बन्दी तथा थुना मध्ये धेरैलाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइसकिएको छ। प्रहरीले फरार कैदी बन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ। शेयर बजार लगातार छैटौं कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से हिजो 16.54 अंकले घटेर 2632.96 बिन्दुमा झरेको छ। नेप्से गएको हप्ताभरि नै घटेको थियो। सबैसँगको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमासँगको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। हिजो 240 कम्पनीको शेयर घटेकोमा 29 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर गडबड भएको छैन। हिजो स्वाभिमान लघुवित्तको शेयर झण्डै 6% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, बेखुवा, खोला हाइड्रो पावर, एम्बलिङ हाइड्रो पावर, स्नो रिभर्स र धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। हिजो नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब कारोबार भएकोमा हिजो 351 कम्पनीका 76,89,000 किता शेयर 2.67 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम
1: क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर खाडो पारिरहेका छौ सदा सर्वदा।
2: होइन बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
3: किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
2: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: जल तथा मौसम विज्ञान विभागले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारणलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकिएको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता छ। मौसम विभागको सूचना अनुसार आज र भोलि मनसुनी गतिविधि बढ़न गई मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेको हो। केही ठाउँमा आधीखोप्टी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलिक बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबको केही दिन अकस्मात बाढ़ी पहिरो, कटान, गेगान, बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीको बाढ़ीबारी जानकारी लिन 11.55 विपदमा मद्दत माग्न 11.49 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 11.14 हटलाइन नम्बर मोबाइलमा सेभ गरेर आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जुन 19 भित्रिएको हो, औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो। सभामुख देवप्रसाद डीपी अग्रवालले सांसदका काम व्यवहार र शैलीलाई मतदाता र नागरिकले विभिन्न माध्यमबाट निहालिरहेको लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रो अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। अहिले प्रतिनिधि सभामा धेरै नयाँ अनुहार हुनुहुन्छ। संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रमको आयोजना गरिएको हो। सभामुख अग्रवालले भन्नुभयो, संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नको लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु। नागरिकबाट निर्वाचित भएपछि सांसदको जीवन निजी बाटो सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले त्यही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारमा रहेको संसद भवन परिसरमा हिजो र आज अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर 30 भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएको छ। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहहरूलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दबाव दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौं इरान समर्थक सशस्त्र समूह मध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा हसिब अल सावी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 इस्लामिक स्टेट आईएस विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैकै महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा पूर्ण रूपमा

विश्वकप बाट बाहिरिएको छ। प्याराग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एन्सिसोले हेड मार्फत गोल गर्दै प्याराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हाभेड्सले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो। पेनाल्टी सुट आउटमा प्याराग्वेले ऐतिहासिक जित हात पारे। प्याराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 चरणमै टुङ्गिएको छ। विश्वकप फुटबलमा अहिले बिहान पाउने 7 नेदरल्याण्ड्स र मोरक्कोले खेलिरहेका छन्। हामी खबर कम्तीमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः पटक। राष्ट्रिय धान दिवस हिजो धादिङ सहित देशभर मनाइयो। धादिङमा अझै 95% क्षेत्रफलमा धान रोपाई हुन सकेन। जनजी आन्दोलनमा चितवनको भरतपुर कारागारबाट फरार भएको एक धनुवार धादिङमा पक्राउ। शेयर बजार हिजो पनि घट्यो। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सावधानी अपनाउन आग्रह। साँझ 45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र अविकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेग बिदा हुन्छु। नमस्कार।

0: आफूलाई समस्या परिरहेको छ, तू मजाक गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ श्रीमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई श्रीमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी, हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ। त्यसैले हामीले रैखाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैखाने बालीहरू त हाम्रा पहिचान हुन्। त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैखाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ। पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाउ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: क्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
5: के हो लौ न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लाग्यो।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840394656।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भने त पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140130429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक नै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 0105363 मोबाइल नम्बर 9841263383
9: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
10: त्रिमूर्ति छ नि छैन
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
10: त्रिमूर्ति छ नि छैन
9: आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु छिटो
10: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
11: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
12: त्रिमूर्ति मोबाइल हाउस धादिङ श्री मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9141063130 र 9913180307
13: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनसारी पसल जानै पर्छ है
9: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनसारी पसल भेटिएको
13: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिनमा रहेको सलाङ स्टिल अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
14: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँ नि
15: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
13: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
16: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना

0: California Extreme Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज.

0: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367-9141-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
7: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843338398913713100।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविधा इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-49859101-49859111। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहित

0: Animal Alliance Life Insurance. Cool air radio.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Secretary Saman
1: Adhikari Sablas
0: Bojo Prince
1: Adhikari Sablas
0: Dhara Kitin
1: Adhikari Sablas
0: Kyle Marvel
1: Adhikari Sablas
2: Eh Dai, Kiko Nara Baji Ho Dai?
3: Adhikari Sablas Ko Bare Ma Jankari Didai Hideko Baini
2: Kyo, Launa Ta Hamilai Ni Bhandinu Na
3: La Sunnus Baini बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागु
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 01052148638 मोबाइल नम्बर 98409646656
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
3: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 01052368 मोबाइल नम्बर 98146233
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
12: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
12: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँ
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98141789070 र 98602260
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन न, गर्लफ्रेन्ड लाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन?
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन?
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131803007।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखौ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
1: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन। धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ ढुक्क। फोन नम्बर 0100 5790977, 97510 97778।

0: हामीले हेरेका आज अस्तिसम्म त यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
4: जुन माइतीबाट ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए, मर्यो बाबु। अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दही बढी पनि दिएन बाबु मलाई त।
3: दही बला सराप्दै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिर पुग्छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जिनाउनु पर्ने थियो क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
4: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
3: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
5: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा।
6: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदनगाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: Bibonia.
1: Extreme energy drink.
2: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
3: त्रिमूर्ति छँदैछ नि
2: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
3: त्रिमूर्ति छँदैछ नि
2: या आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
4: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
5: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
6: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 38888। सुविस्तो इन्टरनेट।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: सेनिटरी सामान
2: अधिकारी सप्लायर्स,
1: बोजो प्रिन्ट
2: अधिकारी सप्लायर्स,
1: धारा फिटिङ
2: अधिकारी सप्लायर्स,
1: टाइल मार्बल
2: अधिकारी सप्लायर्स।
3: ए दाई, के को नाराबाजी हो दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
3: के हो लौ न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्षे ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्षे ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाई? ल त्यसो भए म पनि उतैतिर लाग्यो।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तिन, पुछार बजार, धादिङ, किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
6: घरै घरै घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन नि, कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
7: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
6: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
7: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
8: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ। प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
8: फोन नम्बर 010-523-63, मोबाइल नम्बर 98-41-26-33-83।
10: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
11: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
10: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
11: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
10: किन नि बाबा?
11: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: हस् बाबा।
9: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
0: सम्पर्क मोबाइल 97-41-031-4329।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिनमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226607।

0: त्यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
2: सुन जस्तो कि जाप पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
1: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याडिङ मेसिनमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
1: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860226260।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेउ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
2: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ ढुक्क। फोन नम्बर 0102509107, 97510 97778।
6: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
7: त्रिमूर्ति छँदै छ नि,
6: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
7: त्रिमूर्ति छँदै छ नि,
6: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
6: लैले
7: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
8: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
7: त्रिमूर्ति

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
1: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
2: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
2: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुहारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सेनेटरी सामान
4: अधिकारी सदस्य,
3: बोझो फ्रेन्ड्स
4: अधिकारी सदस्य,
3: धारा फिटिङ
4: अधिकारी सदस्य,
3: टाइल मार्बल
4: अधिकारी सदस्य।
5: ए दाई, के को नारा बाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
5: के हो लौ न त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल,
7: ग्रेनाइट।

0: टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्षे ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्षे ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
1: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागु।
0: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105217638, मोबाइल नम्बर 9840394656।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के

0: कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छ नि।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छ नि।
0: या आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
0: लैले
1: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङबेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9913183007।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर। अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङबेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841071870 र 9860226260।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड दिउ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागु पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सबन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: California. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: जाँच र पाठेघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसी द्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन सम्पर्क फोन नम्बर 01051 3667 9141 063 2049 र 9843 40 37 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333398 9913883100।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01 42 88 8 सुविसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार

0: रक्त निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेद का वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स, फिस्टुला, नसा तथा हात जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-14-94-84।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईं वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: यस स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।

0: एनिमल लाइन्स लाइफ इंश्योरेंस खुले राजियों
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: नाम भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
1: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
2: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुसार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
2: फोन नम्बर 010-5363-68 मोबाइल नम्बर 9841-2633-83

रविधारिंग एक्सेस हुने गहरजका साथै इन्टरनेट अनलाइनको www.rabidharing.org संसार भर केही साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार खबरको शुरूमा मुख्य खबर लागू पदार्थ सेवन गरी सवारी चलाउने सात चालक धादिङमा पक्राउ हालसम्म 30 जना चालक विरुद्ध मुद्दा दर्ता राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङका सुमान श्रेष्ठलाई केन्द्रीय सदस्यबाट हटायो शेयर बजार आज पनि घट्यो र नेपाल प्रवेश गरेको 12 दिनमा मनसुन देशभर फैलियो विदेशी पीआर अनुमति लिएका 4 कर्मचारीलाई कारवाही सिफारिस अब पूरा खबर जिल्ला प्रहरी कार्यालय धादिङले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा 7 जना चालकलाई पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर 6 का 32 वर्षीय ट्रेलर चालक दिपेन्द्र श्रेष्ठ 12 जितपुर सिमा र उपमहानगरपालिका 24 का 24 वर्षीय ट्याङ्कर चालक स्वालम हवारी धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर 5 का 20 वर्षीय मोटरसाइकल चालक दिवस आले मगर नवलपरासी गैडाकोट नगरपालिका 17 का 21 वर्षीय हाइस चालक भूमिराज महतो लमजुङ मर्स्याङदी गाउँपालिका वडा नम्बर 1 का 26 वर्षीय मोटरसाइकल चालक प्रवीण भण्डारी धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर 1 का 23 वर्षीय मोटरसाइकल चालक सञ्जय सिलवाल तथा धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर 2 का 34 वर्षीय बस चालक टोप बहादुर थापा रहेका छन् जिल्ला प्रहरीकारले धादिङ अनुसार असार 15 गते गजुरी गाउँपालिका वडा नम्बर 6 स्थित प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको सहयोगमा तथा असार 16 गते नीलकण्ठ नगरपालिका वडा नम्बर 3 पुछार बजार स्थित जनस्वास्थ्य कार्यालय धादिङको सहयोगमा सार्वजनिक तथा निजी सवारी चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको हो परीक्षणका क्रममा ट्रेलर ट्याङ्कर बस हाइस तथा मोटरसाइकल चालक गरी 7 जना चालकले लागू पदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई लागू औषध नियन्त्रण ऐन 2033 अनुसार पक्राउ गरी थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ प्रहरीको अनुसार चालू आर्थिक वर्षमा हालसम्म धादिङ जिल्लामा लागू पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा 30 जना चालक विरूद्ध मुद्दा दर्ता गरी कानूनी कार्यवाही गरिएको छ जिल्ला प्रहरीकारले धादिङले चालकहरूलाई लागू पदार्थ तथा मादक पदार्थ सेवन नगरी जिम्मेवारीपूर्वक सवारी चलाउन आग्रह गरेको छ साथै लागू पदार्थ सेवन गरी सवारी चलाएको वा ट्राफिक नियम उल्लंघन गरेको देखिएमा जिल्ला प्रहरीकारले धादिङ वा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूची संशोधन गरेको छ संशोधित नतिजा अनुसार चितवनमा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएका धादिङका कृष्णमान श्रेष्ठ लाई सूचीबाट हटाइएको छ राष्ट्रपाको अनुसार ध्रुव थापा मगरले आफूले जनजाति क्लस्टरबाट उम्मेद्वारी दिएको भए पनि मतपरिणाम सार्वजनिक गर्दा उनको नाम गल्ती बस खस आदि क्लस्टर उल्लेख भएको भन्दै सच्याउन आग्रह गर्नुभएको थियो त्यसपछि निर्वाचन परिणाम पुनः परीक्षण

0: गर्दा ध्रुव थापा मगरले जनजातिको अश्वतर्फ 790 मत प्राप्त गरेको र कृष्णमान श्रेष्ठले 785 मत प्राप्त गरेको पुष्टि भएको हो। यसका आधारमा जनजातिको अश्वतर्फ ध्रुव थापा मगरलाई विजयी घोषणा गर्दै कृष्णमान श्रेष्ठलाई केन्द्रीय सदस्यको सूचीबाट हटाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। यद्यपि धादिङबाट केन्द्रीय सदस्यमा निर्वाचित सदस्यमा हिमेश पन्त र आशिका तामाङ निर्वाचित हुनुभएको छ। उहाँहरूको नतिजामा कुनै परिवर्तन गरिएको छैन। शेयर बजार लगातार सातौं कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 24.63 अंकले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्से असार 8 गते यता घटिरहेको हो। नेप्से 7 दिनमा 93 अंकभन्दा धेरैले ओह्रालो लागेको छ। आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.74% ओह्रालो लागेको छ। यस्तै जल विद्युत उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक 1% भन्दा धेरैले घटेको छ। यस्तै फाइनेन्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकोमा 35 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज टक्सार पिखुवा खोला हाइड्रो पावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन इस्नो रिभर्सको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.67 अर्ब कारोबार भएकोमा आज 365 कम्पनीको 87,37,000 किता शेयर 3.25 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ। किसन विश्राम
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्राम पछि अब बाँकी खबर।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति पीआर अस्थायी आवासीय अनुमति टीआर तथा डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चारजना निजामती कर्मचारीसँगै स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना निकालेर स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको जनाएको छ। ती कर्मचारीहरूले विदेशी पीआर लिएको पुष्टि भएपछि मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्तबुझ आधार र प्रमाणसहित लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। नेपालको निजामती सेवा सम्बन्धी कानूनी व्यवस्था अनुसार पदमा बहाल रहेको निजामती कर्मचारीले विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति दिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साथै स्वीकृत विदा समाप्त भएको 30 दिनभित्र सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था छ। मन्त्रालयले सम्बन्धित कर्मचारीहरू निजामती सेवा ऐन 2049 विपरीतको कार्यमा संलग्न देखिएकाले भविष्यमा सरकारी सेवाको लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउनु पर्ने अवस्था देखिएको जनाएको छ। यद्यपि मन्त्रालयले ती चारजना कर्मचारीको नाम सार्वजनिक गरेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन पारदर्शिता र जवाबदेहिता कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानून बमोजिम आवश्यक निर्णय गरिने जानकारी दिनुभयो। मन्त्रालयले विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य निजामती कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्र बनाएको छ। साउदी अरेबिया सरकारले 33 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइ छ। नेपाली नागरिकलाई माफी दिएकोमा मन्त्रालयले नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ। यही असार 5 गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जुन 13 तारीकभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशैभर फैलिन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्व भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको चौथो दिन असार 8 गते कोशी मधेश र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया मनसून नेपाल प्रवेश गरेपछि देशभर फैलिन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको 3रो हप्ता हो।

शंखुवासराको सिलीचोङ गाउँपालिका एकमा अविरल वर्षापछि आएको पहिलो बाटो एक स्वास्थ्य केन्द्र सहित 28 घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ। पहिरो बाटो बस्तीमाथिको जमीन चिरा परेपछि स्थानीय बासिन्दालाई शिशु वा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय शंखुवासराबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा 10 जनाको टोली घटनास्थल पुगेको छ। सिलीचोङ गाउँपालिकाले आज विज्ञप्ति निकालेर जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। बस्तीको तत्काल अनुगमन, सुरक्षित ठाउँमा स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले बताउनुभयो। सिलीचोङमा रहेको दुईवटा जलविद्युत आयोजनामा क्षति पुग्दा गाउँका 600 भन्दा धेरै घर परिवार अन्धकारमा बस्न बाध्य छन्। शिशुवामा 60 किलोवाटको शिशुवा खोला लघु जलविद्युत र 30 किलोवाटको चटेकमा लघु जलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो। शिशुवा खोलामा आएको बाढ़ीले दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन बन्द भएको छ। पहिरोको जोखिम बढ़दै गएपछि स्थानीयवासी आफन्तको आश्रय लिएर बसिरहेका छन्। नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ़ गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1,33 करोड़ रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुनेछ। समुदायमा आधारित अनुकूलन मार्फत नेपालका संकटासन्न समुदायको खाद्य प्रणाली उत्थानशीलता सुधार नामको परियोजना सञ्चालन हुनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन अनुकूलन कोषका लागि सम्पर्क व्यक्ति सुमन सुवेदीले परियोजनाको निर्माण, यसको वित्तीय संरचना र खर्च सरकारी कोषबाट हुने जानकारी दिनुभयो। यो परियोजना आउँदो 6 वर्षसम्म सञ्चालन हुनेछ। यसले कर्णालीका हुम्ला, कालीकोट र मुगु तथा सुदूरपश्चिमका बझाङ र बाजुरा जिल्लाका 60,000 भन्दा धेरै घरधुरीलाई समेट्नेछ। जलवायु परिवर्तनका कारण खानेपानी, सिंचाई तथा कृषि उत्पादनमा संकट भोगिरहेका समुदाय नै मुख्य प्राथमिकतामा रहेको उपसचिव सुवेदीले बताउनुभयो। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधि मण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले नयाँ राजनैतिक वार्ता शुरू गर्नको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कडाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा आज इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विदेश दूत स्टिभ बिटकोफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाब दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। लागु पदार्थ सेवन गरी सवारी चलाउने 7 चालक धादिङमा पक्राउ, हालसम्म 30 जना चालक विरूद्ध मुद्दा दर्ता। राष्ट्रपालले धादिङका कृष्णमान श्रेष्ठलाई केन्द्रीय सदस्यबाट हटायो, शेयर बजार आज पनि घट्यो। र नेपाल प्रवेश गरेको 12 दिनमा मनसुन देशभर फैलियो, विदेशी पीआर अनुमति दिएका 4 कर्मचारीलाई कार्यवाही सिफारिश। यसको साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: रेडियो धादिङ समय संकेत
3: अहिले साँझको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: सेक्रेटरी सामान
2: अधिकारी सबलाई
1: ब्रदर फ्रेन्ड
2: अधिकारी सबलाई
1: धारा फिटिङ
2: अधिकारी सबलाई
1: टाइल मार्बल
2: अधिकारी सबलाई
3: ए दाई के को नाराबाजी हो दाई?
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भनिदिनु न।
4: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: हो र दाई? ल त्यसो
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56।
6: मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
7: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
8: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
8: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
7: किन नि बाबा?
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: हस् बाबा।
9: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
10: सम्पर्क मोबाइल 97-41-031-429।
11: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
10: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
11: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
0: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ओए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन?
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
1: त्रिमूर्ति छ नि छैन?
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैहिँड, ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस, धादिङ बेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813180307।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
1: उता हेर त भान्जा,
2: हेरिरहेको छु त मामा।
1: के देखौ त भान्जा?
2: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
1: भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन। धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क।
3: फोन नम्बर 0-10-5209-97, 97-5-10-97-778।

0: भानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रासपामा केन्द्रीय समितिमा पहिलो पटक महिलाको बहुमत, राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई, अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता।
1: महिलाका लागि गरेको छ त्यो चाहिँ रासपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
0: पीआर र डीबी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा एमाले उपाध्यक्ष पौडेलको रितमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल छिकाउने सर्वोच्चको आदेश। यस वर्षको मनसून देशैभर फैलियो, मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना, पहिरो सबैभन्दा बढ़ी चुनौती, कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द, यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने, फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहेइतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 गते कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ, केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्र डुबानको जोखिम पनि बढ्न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
4: एक घण्टाको मौसमी प्रदेश कर्णाली र चतुर्को एक स्थानमा हल्का खालको वर्षा भइरहेको छ। यो लुम्बिनीको पोखरातिर मध्यमसम्म पनि वर्षा भइरहेको छ। अब राज्यको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ यसो अधिकांश बादल लाग्छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली केही स्थान तथा कर्णाली चतुर्वस्तको हिमाली भागका थोरै स्थानहरूमा 1-27 वर्षा हिमपात सम्भावना छ। यसको पहाड़ी र तराईको भागका केही स्थानमा 1-27 वर्षा हुने सम्भावना छ। राज्यको हकमा त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईको भागका एक स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मधेस तथा बागमती प्रदेशका पहाड़ी भागका
3: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
5: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन् भनेको जनधनको क्षति त्यति धेरै छैन भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घट्थे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
3: शंखरसभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तेनछोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो।
6: यो चाहिँ यो शंखरसभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही 18-13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जलजमिन भएको माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ सिँगा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, कर्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हिङला, चेपचुक्का, याङसिङ, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ परिप्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा किरा परेको कारणले गर्दाखेरि यो कल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। त्यही हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि 6 बजे हामी मुभ हुँदैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
3: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्डमा आज र भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ्नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरान बीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पौने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने पौने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्।
0: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
7: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित हुनसक्छ नेपाली राजनीतिमा।
0: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
9: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
12: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?

0: राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाई छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासोपा नेता विनिता कठायत
1: त्यो आफ्नो मेहनतले नै उहाँहरू चाहिँ यो 51% महिलाहरू चाहिँ रासोपामा केन्द्रीय सदस्य बनेको हो। यसचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन, उसको आफ्नो मेहनतले। मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
0: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासोपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
2: रासोपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
0: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205बाट 82 जना निर्वाचित भएका छन्, जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भुसाल।
3: पदाधिकारीमा उहाँहरू दुईजना हो कि कमिटीमा 50% हो राम्रो, अब मनोनित गर्ने कमिटी बाँकी छ 900 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
0: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
4: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि रातपाले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
0: 21 शताब्दीमा पनि महिलामाथि प्रति सतात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर रासोपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
5: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ यो महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
0: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ़दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। रासोपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
7: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
6: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्र।

0: सत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद
1: सड़क देखि सदन सम्म र सदन देखि फेरि जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो सांसद
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद सञ्जीव अधिकारी।
5: अब मनसून नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसून नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
1: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
5: हामी जल तथा मौसम विज्ञान विभाग र नार्क सहकारीमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नारको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
1: जस्तो त्यहाँनिर एउटा हटलाइन नम्बर छ, सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर, त्यो 1135 अथवा
5: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
1: यस वर्ष बाढी वा पहिरोको जोखिम बढ्यो कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ।
5: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी पर्ने छ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
1: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नुभएको थियो अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
5: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन। यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन, जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ 2-5 महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरुको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलि बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रियाभन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
1: मुक्ति काफ्रेज्यूले कमेन्ट गर्नु भएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोती र गैराकोटमा पनि पानी पर्छ तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन।
5: हुन्छ, यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ, जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने, तर त्योभन्दा पछाडि हामी लिवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने सुक्खा हुने हुन्छ, होइन, त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बङ्गालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ, त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ, होइन, र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभए अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने, र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमै पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ, जहाँ चाहिँ आकाश पातलको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन, 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
4: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रतिक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिकाबीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा
1: रेडियो धारिणी समय संकेत
2: अहिले बेलुकीको 8 बज्यो।

0: नमस्कार। रेडियो कार्यक्रम सुरक्षित पानीमा तपाईलाई हार्दिक स्वागत छ। म अर्जुन श्रेष्ठ। कार्यक्रम सुरक्षित पानी तपाई रेडियो दार्जीलिङ 106 मेगाहर्जमा हरेक आइतबार बेलुकी 8 बजे र यसको पुनः प्रसारण मंगलबार बेलुकी 8 बजे सुन्न सक्नुहुन्छ। कार्यक्रम सुरक्षित पानीलाई तपाईले रेडियो दार्जीलिङ 106 मेगाहर्जको वेबसाइट www.radiodarjeeling.org र रेडियो दार्जीलिङको फेसबुक पेज मार्फत पनि एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम वाटर एड नेदरल्यान्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपालको सहयोगमा प्रगति सोल्युसन्स प्रालीले उत्पादन गरी रेडियो दार्जीलिङले प्रसारण गरेको हो। पानी केवल जीवनको आधार मात्र होइन, समानता, स्वास्थ्य, सम्मान र अवसरसँग पनि गहिरो रूपमा जोडिएको छ। विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूले खानेपानी तथा सरसफाई व्यवस्थापन सम्मको मुख्य जिम्मेवारी वहन गरिरहेका हुन्छन्। तर पानी सम्बन्धी नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्व तहमा उनीहरूको सहभागिता अझै सीमित देखिन्छ। यही यथार्थलाई परिवर्तन गर्दै समावेशी, उत्तरदायी र दिगो पानी सुशासनको अभ्यासलाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्य सहित फोकस नेपालले सेफ वाटर अर्थात सुरक्षित पानी अभियान सञ्चालन गरिरहेको छ। जहाँ पानी बग्छ त्यहाँ समानता बढ्छ भन्ने विश्व पानी दिवस 2026 नारालाई आत्मसात गर्दै शुरू गरिएको रेडियो कार्यक्रम सुरक्षित पानीले महिला नेतृत्व, लैंगिक समानता र सुरक्षित खानेपानीको सवाललाई समुदायसम्म पुर्याउने प्रयास गर्दै आएको छ। मित्र, आजको कार्यक्रममा हामी ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका व्यवस्थापक सविना रेग्मी छत्कुलीसँग कुराकानी गर्छौं। ज्वालामुखी गाउँपालिकामा बोर्ड मार्फत खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा निकै फड्को मारेको छ। सुरक्षित पानीका लागि बनेका नीति, बोर्डले थालेका काम तथा देखिएका परिवर्तन सँगै भावी योजना, ज्वालामुखीवासीका लागि सुरक्षित पानीको क्षेत्रमा भएका प्रयास र महिला नेतृत्व तथा सबल पक्षका विषयमा आज हामी चर्चा गर्दैछौं। ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका व्यवस्थापक सविना रेग्मीसँग कुराकानीको साथमा हुनुहुन्छ सहकर्मी मित्र राजराम शर्मा।
1: यो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
2: हजुर, धन्यवाद सर।
1: मुख्यत ज्वालामुखी गाउँपालिकाले खानेपानीको क्षेत्रमा एक कदम अगाडि बढेको देखिन्छ। त्यसमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड भनेर बोर्ड नै गठन गरेर बोर्ड मार्फत कार्यान्वयन गर्ने गरी अगाडि बढाएको छ। अलिकति बोर्डको कन्सेप्ट चाहिँ के हो, कसरी आयो यो बोर्ड बनाउने र बोर्ड मार्फत

0: अलिक व्यवस्थित प्रविधियुक्त र सहज सरल कसरी बनाउन सकिन्छ यो सेवालाई भन्ने लाइनले चाहिँ आजभन्दा कति 3 वर्ष अगाडि ज्वालामुखी गाउँपालिका ले विकास साझेदारी संस्था जस्तो फोकस नेपाल अक्सर नेपालसँग समन्वय गरेर चाहिँ यो बोर्डको कन्सेप्ट अगाडि लिएर आएको हो। यो बोर्डलाई चाहिँ नेपालको सरकार स्थानीय सरकार सञ्चालन 2074 दफा 102 एक अन्तर्गत एउटा स्वायत्त संस्थाको रूपमा रहने गरिकन ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई स्वच्छता व्यवस्थापन बोर्ड गठन गरेर अगाडि बढ़िरहेको अवस्था हो र यो बोर्ड गठन गर्नुको मुख्य उद्देश्य भने चाहिँ खानेपानी र सरसफाईको दुवै सेक्टरलाई समानान्तर रूपबाट अगाडि बढ़ाउनको लागि यसको सिस्टम व्यवस्थित गर्ने र यसलाई चाहिँ जवाफदेहिता बनाउने सेवालाई दिगोपना पनि कसरी बनाउने भन्नेमा चाहिँ मुख्य भूमिका चाहिँ बोर्डको रहन्छ।
1: खानेपानी भन्ने क्षेत्र चाहिँ पहिला कसरी हेरिन्थ्यो भने एउटा पूर्वाधार निर्माणको क्षेत्र मात्रै भनेर परिचित थियो। तर पछिल्लो समयमा आइसके पछाडि यो सामाजिक न्यायको विषय पनि बनेको छ, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय भएको हुनाले यसलाई स्वास्थ्यसँग पनि जोडेर लान थालिएको छ। यसरी लैजाँदाखेरि खानेपानी चाहिँ अधिकांश महिलाहरूसँग जोडिने विषय पनि हुँदो रहेछ, किनभने घरको व्यवस्थापन, बालबालिकाको स्वास्थ्यको हेरचाह, सरसफाई सबै कुरामा महिलाको भूमिका महत्वपूर्ण छ। हामीले यो बोर्ड बनाएर अगाडि बढ़ाइसके पछाडि यो स्वभावले सबैको घर घरमा पिउने पानी मात्रै पुर्याउने भन्नेमा हामी केन्द्रित छौं कि त्यो भित्र महिलाहरूको सहभागित गराउने, महिलाहरूलाई सामाजिक न्यायको लाइनमा अगाडि बढ़ाउने भन्ने हिसाबले कसरी बोर्डलाई चाहिँ हामीले अगाडि बढ़ाएर
0: हामीले चाहिँ यसमा कस्तो छ भने यो खानेपानी सरसफाई विभिन्न ठाउँमा बोर्ड छ, हामीले ग्रामीण भेगमा खानेपानी र सरसफाईको दुवै सेक्टरलाई समानान्तर रूपमा रहेको हामी नेपालकै पहिलो बोर्ड हो। हामी त्यसरी अगाडि बढ़िरहेका छौं किनभने खानेपानी सरसफाई र स्वच्छता विषयले स्वास्थ्यसँग प्रत्यक्ष सवाल राख्छ। यसको लागि चाहिँ सरसफाई सेवामा पक्कै पनि यहाँले भन्नुभएको जस्तो महिलाको अलि अहम भूमिका देखिन्छ, सरसफाई स्वच्छता र खानेपानीको सेवामा अहम भूमिका देखिन्छ। यो हिसाबमा पनि हामीले यो सबै सेवालाई चाहिँ नेतृत्वदायी तरिकाले अगाडि बढ़ाउनको लागि महिलाको अलिकति अहम भूमिका हुन्छ भन्ने लाइनले सोचिरहँदाखेरि चाहिँ पहिला शुरू शुरूमा खानेपानी उपभोक्ता समितिहरूमा निर्माण चरणमा राख्दाखेरि पनि महिलाहरूको सहभागिता निम्न ढंगको देखिन्थ्यो। अहिले बोर्डमा आइकन चाहिँ यसको कन्सेप्टले अलिकति फरक लाइनले हामीले हेरेका छौँ। जस्तो यो कमिटीमा पनि महिला हुनुहुन्छ, उपभोक्ता समिति मध्येबाट खानेपानी उपभोक्ता समिति मध्येबाट एकजना महिला पर्ने गरी भनेर महिला छ। अब इभन बोर्ड सञ्चालक कमिटी पछाडि स्टाफहरूमा पनि हामी महिला नै छौँ, 2 महिला छौँ अहिले। र अब त्यसको एउटा नेतृत्वदायी भूमिका म आफू पनि रहन पाउँदाखेरि चाहिँ खुसी लाग्छ, किनभने यो खानेपानी सरसफाइले भोगेका समस्या त म आफूले पनि भोग्या हो, त्यो चरणसम्म भोगे कि तपाईँ त्यति बेलाको पिरियड आजभन्दा 4-5 वर्ष अगाडिको पिरियडमा खानेपानी बोक्नकै लागि झन्डै आधा निन्द्राभन्दा निन्दाउन पाइँदैन थियो, त्यसको चाहिँ जिम्मेवारी महिलाको काँधमा हुन्थ्यो। र अहिले यो नेतृत्वदायी भूमिका रहिरहँदाखेरि चाहिँ म आफू एकदमै खुसी छु, किनभने यो सेक्टर आफूले व्यक्तिले भोगेको एउटा समस्यालाई सिङ्गो पालिकाको महिलाहरूको नेतृत्व गरेर चाहिँ त्यो समस्या चाहिँ सबै महिलाकोले भोग्ने समस्या चाहिँ मेरो हो भनेर मैले जुन दिन भोगेको थिएँ त्यो समस्या, त्यही समस्यालाई चाहिँ अहिले कसरी समाधान गर्ने भन्नेतिर चाहिँ यो एउटा जागिर मात्रै होइन, यो चाहिँ सेवा हो, मानवीय सेवा हो, मानवीय धर्म हो भनेर चाहिँ यो सेवालाई लिन सकिन्छ। त्यही ढंगले अगाडि बढ़िरहेको
1: यहाँले उपभोक्ता समितिको थोरै प्रसंग पनि जोड्नुभयो। अहिले हामी बोर्ड मार्फत कार्यान्वयनमा लैजाँदाखेरि उपभोक्ता समिति त्यति अग्रपंक्तिमा देखिँदैन, सिधै बोर्ड छ र उपभोक्ता छ। हिजो चाहिँ के थियो भन्दा उपभोक्ता समितिले नै स्थानीय स्तरमा खानेपानीको व्यवस्थापन गरिरहेको हुन्थ्यो, तर आज आएर बोर्डले व्यवस्थापन गर्न परेको छ। अहिलेसम्मको हाम्रो संरचना हेर्दाखेरि के देखिन्छ भने हरेक ठाउँको निर्णायक तहमा चाहिँ पुरूषहरू हुनुहुन्छ, तर यो सवाल चाहिँ महिलाहरूको सवाल हो। खानेपानी, सरसफाई र स्वच्छता भनेर चाहिँ बढी जिम्मेवारी चाहिँ महिलाहरूले पूरा गर्नुपर्ने भएको र त्यो महिलाहरूको सवाल हो। भनेपछि निर्णायक तहमा पुरूषहरू बस्ने तर सवाल चाहिँ प्रत्यक्ष जोडिने चाहिँ महिलाहरूमा हुँदाखेरि कहीँ कहीँ कन्ट्रोभर्सी जस्तो पनि देखिन्थ्यो, महिलाहरूको पक्षमा निर्णय नहुने गरेको पनि देखिन्थ्यो, तर बोर्डले यो कुरोलाई त चिर्छ होला नि त।
0: यस्तो छ, हामीले यो महिलाहरू कामदारको हिसाबमा त यसै पक्षपात विभेद नै हुने नै थियो। यो बोर्डमा आइकन चाहिँ हामीसँग अहिले करिब 47 योजना हामीले आबद्ध गरेका छौँ, 3,305 घरभन्दा बढ़ी घरहरूले हामीले सेवा दिइराखेका छौँ। यसरी हेर्दाखेरि चाहिँ बोर्डले अहिले 2 स्किममा चाहिँ महिलालाई नै ध्यान दौड्नुको रूपमा महिला राखेका छौँ र हामी तुलना गरेर पनि हेरेका छौँ क्या, जस्तो पुरूषहरू हुनुभएको खानेपानी योजना सञ्चालन गरेको सेवा अवस्था र अनि महिलाले चाहिँ सञ्चालन गर्नुभएको सेवा हेर्ने

0: भने अझै डेडिकेटेड हेर्ने हो भने टाइम पिरियड हेर्ने हो भने लगाव हेर्ने हो भने चाहिँ हामीले कम्युनिटी लेभलमा हेर्ने हो भने पनि महिलाले चलाएको योजना चाहिँ अझै लामो समय टिकेको धेरै मर्मत गर्न नपरेको उपभोक्तालाई अझै पर्याप्त पानी पाएको चाहिँ हामीले पाएको छौँ
1: तर अब त्यो जिम्मेवारीलाई त बोर्डले आफ्नो मातहतमा ल्याउँदैछ त्यहाँ महिलाहरूको अथवा त्यहाँको उपभोक्ता समितिको भूमिकै त्यसमा नरहने हुँदाखेरि त फेरि त्यो खालको स्थितिमा त समस्या देखेला जस्तो
0: त्यसलाई यस्तो गरेका छौँ हामीले अहिले बोर्डमा ल्याइकन चाहिँ हामीले उपभोक्ता समिति शून्य नै सचेत बनाएको छैनौँ किनभने पहिला उपभोक्ता समितिको नाममा निर्माण चरणको लागि निर्माण समिति हुन्थ्यो उपभोग गरिरहेको खण्डमा चाहिँ उपभोक्ता समिति हुन्थ्यो बोर्डले चाहिँ अहिले उपभोक्ता समिति नभन्ने पनि त्यहाँ पानी सुरक्षा टोली भनेर एउटा टोली गठन गर्छौँ क्या हामी बोर्डमा आबद्ध गरिसके पछाडि पानी सुरक्षा टोली हुन्छ त्यो टोलीमा पनि पाँचदेखि सातजनाको चाहिँ त्यहाँ केही खालको डिजास्टरहरू आयो भने केही खालको समस्या भयो भने समस्या भएको चाहिँ एकजना हेराल्ले मात्रै जिम्मेवारी बोकेर उहाँको इन्फर्मेसन चाहिँ जति सके जति बोर्डमा छिटो आयो त्यसको समस्या समाधान त्यति छिटो गर्ने हो तर यसको लागि चाहिँ हेरालुको मात्रै भर्नु पर्यो हामी सेवामा कहीँ कतै ढिला हुन्छ कि भन्ने हिसाबले चाहिँ हामीले वाटर सेफ्टी प्लान लागू गरेका छौँ बोर्डमा आएको योजनाहरूमा त्यसमा चाहिँ पानी सुरक्षा टोली बनाएको छौँ त्यसमा पनि हामीले के सोचेका छौँ भने राज्यको नमसंसार दुईदेखि तिनजना अब 33% भन्ने छ हामीले 33% होइन अहिले त ग्रामीण भूगोलमा जाने हो भने महिलाहरूको संख्यात्मक उपस्थिति पनि अहम महिलाकै देखिन्छ र त्यहाँ नेतृत्व गर्ने भूमिकामा पनि डब्ल्युएसपीको संयोजकै टिममा पनि धेरै जसो ठाउँमा हामीले महिलाहरूलाई नै संयोजक बनाएर बोर्डले महिलाहरूलाई अगाडि बढ्नुपर्छ किनभने यो सवाल वकालत गर्ने सवाल यो सेक्टर चाहिँ महिलाहरूको लागि हकितकै लागि चाहिँ अलि धेरै हुन्छ भन्ने लाइनले अगाडि बढेका छौँ
1: अब यहाँ त लामो समयदेखि यो क्षेत्रमा काम पनि गर्नुभएको छ बोर्ड बन्नुभन्दा अगाडि उपभोक्ता समितिले गरेका गतिविधिहरू पनि नजिकबाट हेर्नुभएको छ उपभोक्ता समितिले स्थानीय स्तरमा आफ्नो खानेपानीलाई व्यवस्थित बनाउनको लागि त्यसलाई सरसफाईयुक्त बनाउनको लागि है स्वच्छताको क्षेत्रमा जानको लागि जति गतिविधिहरू गरेका थिए त्यो सबै गतिविधिहरूलाई अब बोर्डले त्यसलाई कन्टिन्युटी दिन सक्ने अवस्था बन्छ त्यो खालको प्लान यहाँले बनाउनु भएको छ
0: यस्तो छ उपभोक्ता समितिले बोर्ड आउनुभन्दा अगाडि पनि थुप्रै राम्रो काम गर्नुभएको हो किनभने अहिले जिरो नै भएको भने कमै मात्रै छ हाम्रो गाउँपालिकामा खानेपानी योजनाहरू सञ्चालन भएको समितिले पनि केही हदसम्म राम्रो गर्नुभयो यहाँसम्म ल्याउनु भएर चलाउनु भएको योजनाहरू बोर्डमा आबद्ध गरेर हामीले अगाडि लैजाने हो तर यो अनुभव चाहिँ के भइरहेछ भने खानेपानी योजना सञ्चालन गर्नको लागि चाहिँ यहाँ थुप्रै प्राविधिक कारणहरू त्रुटिहरू हुने रहेछ र समितिसँग चाहिँ त्यो खालको जनशक्ति दक्ष जनशक्तिहरू टाइममा नहुँदाखेरि चाहिँ समयमा मर्मत गर्न नसक्ने अनि उपभोक्ताले मागेको जति चाहिँ पानी पर्याप्त दिन नसक्ने अहिले त पानीको मात्रै सवालको कुरा छैन नि त सुरक्षित खानेपानी भन्ने छ र बोर्डले चाहिँ एउटा कन्सेप्ट के को लिएछ भने पानीको उपलब्धता होइन सुरक्षित खानेपानी चाहिँ आम नागरिकमा कसरी पुर्याउने त कसरी यसलाई प्रविधिसँग जोडेर लैजाने पुरानै तरिकाले चलिरहेको संरचनाहरू हामीसँग अव्यवस्थित संरचनाहरू थुप्रै छन् त्यो अव्यवस्थित संरचनालाई व्यवस्थित बनाउनको लागि चाहिँ टुक्रै योजनाहरू अत्याधिकै धेरै छ कि हाम्रोमा झन्डै 147 योजनाहरू देखिन्छ यहाँ अब फङ्सनल नै हेऱ्यो भने पनि 100 बढी त योजनाहरू हाम्रोमा फङ्सनल नै चलेको छ भनेर डेटाले बताउन सकिन्छ भनेपछि अब यो सबै व्यवस्थित छैन यसलाई व्यवस्थित गर्न जरुरी छ प्रविधि युक्त बनाउन जरुरी छ जसले गर्दाखेरि चाहिँ उपभोक्ता समितिले डिमान्ड गरे अनुसारको सुरक्षित खानेपानी चाहिँ उपभोक्तासँग कसरी लैजाने अब बोर्डको कन्सेप्ट चाहिँ त्यहाँनिर छ र हामीले सुरुवात पनि गरेका छौँ जस्तो सिस्टम क्लोरिनेसनको कुराहरूलाई हामीले अगाडि बढाइराखेका छौँ र यो पछिल्लो चरणमा चाहिँ उपभोक्ताको डिमान्ड पूरा गर्न नसक्नु अर्को कारण भनेर चाहिँ खानेपानीको मुहानहरू सुक्ने चरम अभाव हुँदै गएको छ यसलाई चाहिँ हामीले विभिन्न संस्थाहरूसँग समन्वय गरेर यहाँको भूगोलको हाइड्रोजियोलोजिकल स्टडी गरेका छौँ त्यो स्टडीले पनि के देखाएको छ भने यदि अब 10 वर्षको पिरियडसम्म पनि हामीले यो सोर्सहरूलाई प्रोटेक्सन गर्न सकेनौँ भने हामीलाई खानेपानीको ठूलो अभाव हुन सक्छ त्यसको लागि चाहिँ हामीले सुरुवात गरिसकेका छौँ त्यो हाइड्रोजियोलोजिकल स्टडीले तोकेको ठाउँमा चाहिँ त्यसलाई रिचार्ज पोन्डहरू बनाउने र पुराना भइरहेका ताल तलैयाहरूलाई कसरी त्यसलाई पुनर्भरण गराउने पुनर्जीवित कसरी गराउने भन्ने लाइन कन्सेप्टमा पनि हामीले काम गरिरहेको अवस्था
1: यो अहिले पछिल्लो समय एउटा भाष्य अगाडि बढेको छ अङ्ग्रेजीमा भन्दा यसलाई एक खालको टर्मिनोलोजी भनौँ पानीमा मैला अङ्ग्रेजीमा भन्दाखेरि वुमेन इन वाटर यो शब्द अहिले अलिक बढी चर्चामा पनि छ यहाँले बोर्ड व्यवस्थापन गरेर अगाडि बढ्दाखेरि पानी मात्रै भन्दाखेरि हामीले पानीमा मात्रै केन्द्रित हुँदैन सुरक्षित पानी अघि यहाँको भनाइमा पनि त्यो कुराहरू आएको थियो अहिले चाहिँ पानी त लगभग अब व्यवस्थापन भइसकेको छ नागरिकहरूको घर घरसम्म पानी झर्ने व्यवस्था त बनिसकेका छ तर त्यो पानी चाहिँ सुरक्षित छ कि छैन भन्ने कुरा चाहिँ अहिले अहम विषय छ यो सुरक्षित पानीमा चाहिँ महिलाहरूको भूमिका भन्दाखेरि हामीले बोर्ड मार्फत काम गर्दाखेरि हामीले ज्वालामुखी गाउँपालिकामा बनाएको बोर्ड चाहिँ कतिको महिला मैत्री बोर्ड बनेछ, महिलाहरूको सहभागिता कस्तो छ, के छ यसको अवस्था?
0: हामीले यसलाई करिब करिब महिलाको सहभागिता चाहिँ गाउँपालिका सेक्टरमै हेर्ने हो भने अहम रूपमा छ भन्न सक्छौँ हामी, किनकि यो खाने पानीको गुणस्तरीय सुनिश्चित गर्नलाई हामीसँग ल्याब छ, ल्याबबाट यसको गुणस्तर चाहिँ सुनिश्चित गर्न सक्छौँ। अस्ति भर्खर मात्रै हामीले नेपालकै पहिलो सफा स्वच्छ गाउँपालिका घोषणा गर्न सक्यौँ। तपाईँ त्यहाँ त्यो कार्यक्रमलाई अलिकति टाइप गरेर लैजाँदाखेरि कस्तो देखिन्छ भने टोल विकास संस्था बनाएको छ, गाउँपालिकाभरि 100 टोल विकास संस्था छ। त्यो 100 टोल विकास संस्थामा तुलनात्मक रूपमा हेर्ने हो भने त्यो संस्थालाई ह्यान्डल गरेर लैजाने चाहिँ करिब 60-70% चाहिँ महिला नै छ क्या, त्यहाँ महिलाहरूकै सहभागिता छ। र एउटा कुरा के देख्यौँ हामीले भने करिब करिब यो 76 सालदेखि अहिले 82 साल हाम्रो मिसन 82 थियो, 82 सालसम्मको पिरियडमा आउँदाखेरि टोल विकास संस्थामा बसेर अहम भूमिका खेल्नेमा पनि महिला नै हुनुहुन्थ्यो। र यो खानेपानी उपभोक्ता समितिमा पनि पहिला त त्यति कोरम पुर्याउनेमा मात्र देखिन्थ्यो, अहिले पछिल्लो पटक बनेका समितिहरू हेर्ने पनि समितिमा पनि धेरै जस्तो समितिमा अध्यक्ष यो भाइटल पोस्टहरूमा प्राय महिला नै छ। अहिले चाहिँ पुर्याउनु पर्ने संख्याको हिसाबले भन्नुपर्ने छैन,
1: अनि
0: यसलाई अर्थपूर्ण छ भन्न पनि सकिन्छ जस्तो लाग्छ मलाई। किनभने यदि यो सरसफाई र स्वच्छता यो तीनवटै विषयलाई लैजाँदाखेरि यहाँ महिलाहरूको नेतृत्व टोलदेखिबाट लिएर गएर यो बोर्ड लेभलसम्म पनि भएको थिएन भने सम्भवतः यति छिटो यो गाउँपालिकाले यो बोर्ड झन्डै 50% भन्दा माथि घरहरूलाई त हामीले सेवा दिन सफल हुँदैन थियौँ। र यो हाम्रो सरसफाई स्वच्छताको कार्यक्रम पनि सफल हुन गाह्रै हुन्थ्यो जस्तो लाग्छ मलाई, किनभने त्यहाँ महिलाहरूले आज यो काम गर्नुपर्छ है भनेर चाहिँ उहाँहरूलाई मिटिङदेखि लिएर गएर सामुदायिक काम नै किन नहोस् यो काम गर्नुपर्छ भने पछाडि उनीहरू इमान्दारीपूर्वक काम गरे हुन्छ कि, सहभागिता त्यत्तिकै हुन्छ। अनि उहाँहरूले चाहिँ यो कसैका लागि काम भनेर सोचे हुँदैन, यो काम चाहिँ मेरो लागि हो भनेर एउटा अपनत्व बोध, यो मेरो नै काम हो मैले गर्नुपर्छ भनेर चाहिँ मनदेखिबाट लागे हुन्छ क्या महिलाहरू चाहिँ। त्यो हिसाबले चाहिँ पनि सफल भएको हो भन्छु म यो सरसफाई स्वच्छताको कार्यक्रम भने खाने पानी योजनालाई कार्यान्वयन चरणमा लैजानको लागि पनि उनीहरूले श्रमदानकै पाटोमा हेर्ने पनि हामीले त तुलना गरेर हेरेका छौँ क्या है यसलाई कस्तो भने कागजमा श्रमदान पुर्याउनु र यो योजना जति सके छिटो त्यसको सुख भोग चाहिँ मैले गर्न पाउँछु भन्ने उनीहरूले अनुभूति हुन्छ। त्यो हिसाबले पनि सरसफाई स्वच्छता खानेपानी यो तिनैवटा विषयमा चाहिँ महिलाहरूको लगाव त्यत्तिकै रहन्छ, इमान्दार त्यत्तिकै हुन्छ र उनीहरूले गरेको काम चाहिँ पारदर्शिता पनि देखिन सकिन्छ। यहाँ कुनै खालको छल कपट भन्ने चाहिँ हुँदैन, निष्कलङ्क रूपमा चाहिँ अगाडि बढिरहेको हिसाबले पनि र हामी अहिले गाउँपालिकाले यो खानेपानी सरसफाई स्वच्छताको एउटा ज्वालामुखी गाउँपालिकालाई चिनाउनको लागि अगाडि बढिरहने भूमिकामा पनि महिलाहरू त्यत्तिकै छ। जस्तो म्याक्स प्रोजेक्ट अन्तर्गतै अहिले हामीले उद्यमीहरूलाई चाहिँ आवेदन गरी राखिराखेका छौँ कि, त्यसमा पनि अहिले धेरै जसो आउने उहाँहरूको आवेदन फारम बिस्तारै आउने क्रममा छ। हेर्ने हो भने महिला उद्यमीहरू पनि देखे, उद्यम चलाएको पनि महिलाहरूले छ नि त, त्यसरी हेर्ने हो भने पनि अहिले पछिल्लो चरणमा चाहिँ महिलाहरूको निर्णयात्मक भूमिकामा महिलाहरूको सक्रिय सहभागिता छ भन्न सकिन्छ।
1: खानेपानी व्यवस्थापन बोर्ड मार्फत कार्यान्वयनमा जाने भन्ने त नेपाल सरकारकै कार्यक्रम हो, राष्ट्रिय बोर्ड योजनामै यो विषय समावेश भएर आएको हो, तर नेपालका धेरै ठाउँमा यो कुराहरू अगाडि बढ्न सकेको छैन। केही सीमित स्थानीय तहहरूमा यो प्रक्रियाहरू अगाडि बढेको छ, धादिङ जिल्लामा पनि बेनिगा डोरङ गाउँपालिकामा छ, ज्वालामुखी गाउँपालिकामा छ, अहिले पछिल्लो समय नीलकण्ठ नगरपालिकामा पनि बोर्ड गठनसम्म भएर केही प्रक्रियाहरू अगाडि बढेको अवस्था चाहिँ हो। एकजना महिला यसको चाहिँ कार्यकारी अधिकृतको रूपमा आइपुग्नलाई सहज थियो अथवा निकै संघर्ष गरेर आउनु पर्यो, के छ थोरै आफ्नो अनुभव बताइदिनु रहेछ?
0: धेरै नै कठिन थियो सर, जस्तो एउटा अनुभव सेयरिङ गर्नु यहाँलाई। समुदाय स्तरमा पनि कस्तो थियो भने एउटा संस्थामा अब महिला नेतृत्व बसे पछाडि विश्वास कतिको हुन्छ होला, कतिको काम गर्न सक्छ होला भन्ने कन्सेप्ट बुझ्न सकिन्थ्यो, सजिलै बुझ्न सकिन्थ्यो। अब अहिले चाहिँ हामीसँग सबै कुराहरू राम्रो ढङ्गले मिल्यो कि, जस्तो कस्तो खालको रह्यो भने बोर्ड मोडलको कन्सेप्ट लिएर आएर गाउँपालिकाले एउटा स्थानीय तहले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो, नियमन निकाय नै गाउँपालिका हो, सिङ्गो गाउँपालिकाको टिम नै पोजिटिभ हुनुहुन्थ्यो, त्यो हिसाबले पनि सजिलो भएको छ। उहाँहरूले वडा तहदेखि लिएर र पालिका तहसम्म यो कन्सेप्ट क्लियर तरिकाले बुझ्नुभयो, डुप्लिकेसन हुँदैन, वान डोर सिस्टमबाट लैजानु भन्नेमा उहाँको कन्सेप्ट क्लियर भयो, त्यसरी सजिलो भयो। दोस्रो कुरा, हामीलाई यो बोर्ड मोडलमा लैजानको लागि सहयोग गर्ने विकास सहकारी संस्थाहरूको राम्रो सहयोग भयो, सरसफाई स्वच्छताको विषयमा झन्डै 5-6 संस्थाहरूले अहिले पनि हामीलाई सहयोग गरिरहनु भएको छ, उहाँहरूको सहयोग थिएन भने पनि पालिकालाई गाह्रो हुन्थ्यो। दोस्रो कुरा, अब म आफू यहाँ बोर्डमा छिर्नको लागि पनि ठूलै प्रतिस्पर्धा गरेर छिरेको हो, अनि यसमा पनि सुरु सुरुमा त जस्तो खानेपानी योजनाहरू बोर्ड मोडल सञ्चालन गर्न जानु जाँदाखेरि नि एउटा बोर्डको व्यवस्थापक भनिरहँदाखेरि पनि अब त्यत्रो खानेपानी योजना अब यसरी बुझाउँदा कतिको नेतृत्व गर्न सक्ला अथवा के होला भन्ने चाहिँ प्रत्यक्ष रूपमा नभए पनि अप्रत्यक्ष रूपमा
1: एकदमै
0: छैन हो तर पछिल्लो चोटि चाहिँ उहाँहरूले बुझ्दै जानुभयो अहिले चाहिँ हाम्रोमा काम पनि हेर्दै जानुभयो रिजल्ट हेर्नुभयो सुरुमा त केहीले त ल देख्त होला भन्ने हिसाबले सुम्पिनुभयो कतिले त सुम्पिनै चाहनु भएन किनभने विभिन्न खालको बुझाइरह्यो उहाँहरूको एक त पालिकालाई बुझायो भने भोलि के हुन्छ भने अर्को कुरा नेतृत्व गर्ने मान्छे महिलाले नेतृत्व गरे अब हामीले सोचे जस्तो सेवा पाइएला त भन्ने जस्तो पनि उहाँहरूलाई लाग्यो होला र अनि ए महिला त रहेछ भने जस्तो पनि भयो होइन तर पछिल्लोचोटि उहाँहरूले यो कामको रिजल्ट हेर्नुभयो तुलना गर्नुभयो उपभोक्ताले सञ्चालन गरेको पानी र बोर्डले सञ्चालन गरेको पानीमा के फरक छ त उहाँले ठ्याक्कै तुलना गर्नुभयो अनि अहिले चाहिँ बिस्तारै उहाँहरूले लोन बोर्ड मोडलको कन्सेप्ट हामीसँग पनि बताइदिनुहोस् बुझाइदिनुहोस् हामी बोर्डमा जान आतुर छौँ भनेर पनि थुप्रै समितिहरूले खबर गरेर उहाँहरू आफैले खबर गरेर पनि हामीलाई बोलाउनुहुन्छ र बोर्डमा लिएर आएछौँ धेरै नै फरक छ पहिलाको र अहिलेको तुलनामा र मलाई प्रत्यक्ष एउटा टचिङ भएको कारण चाहिँ के छ भने एउटा बोर्ड मोडलको ओरिएन्टेसन गर्न गएको ठाउँमा उहाँहरूले चाहिँ आज कार्यक्रम छ नि त भन्दा अलिक ठुलै मान्छे केटा मान्छे आएर कार्यक्रम गर्ने होला भन्ने उहाँहरूको बुझाइ रहेछ अब हामी चाहिँ अलरेडी पहिल्यै पुगिसकेका थियौँ अनि आइसक्नु भयो र सबै भनेर यस्तो खालको प्रश्न उहाँले गरिराख्नु भएको थियो अब हामीले नै गर्ने हो भने चाहिँ एकदम मुखामुख पनि भयो त्यहाँ होइन पछि हामीले बताउँदै गयौँ बोर्डको विषयमा बोर्डको सेवाको बारेमा बताए पछाडि त्यही दिनै छलफलको लागि मात्रै बोलाउनु भएको थियो उहाँहरूले तर ह्यान्डओभर नै त्यही दिन गर्नुभयो के पछि हाम्रो भनाइमा उहाँले विश्वास गर्नुभयो हामीले उदाहरण दिदी छिमेकीमा लगेका बोर्डमा लगेका योजनाहरूको सेवाको विषयमा बतायौँ अनि त्यही दिनै ह्यान्डओभर गरेर चाहिँ उहाँले बुझाउनु भएको थियो यस्तो खालको मान्छ
1: अब यो त नेतृत्व गरिरहँदाखेरि जे अगाडि समस्याहरू आउँदै गर्छ त्यसलाई चिर्दै जाने पनि हो केही नीतिगत कुराहरू पनि छन् होला बोर्डले कार्यक्रम अगाडि बढाइरहने सन्दर्भमा चाहिँ हामीले बनाएका नीतिहरू गाउँपालिकाले बनाएको नीति महिला मैत्री नभएको कारणले पनि बोर्डले काम गर्नलाई अथवा यहाँले नेतृत्व गर्दाखेरि एउटा महिलाले नेतृत्व गरेर काम गर्नलाई नीतिले छेकेका कुराहरू पनि केही छन् होला त्यसको लागि चाहिँ त्यसलाई चिर्नको लागि चाहिँ बोर्डको तर्फबाट आवाज उठाउने त्यो खालको के प्रक्रियाहरू अगाडि बढाएको छ कि छैन
0: अब यसमा चाहिँ जस्तो कस्तो छ भने हरेक स्थानीय त हरेक संस्थामा जेसी पोलिसीको कुरा छ जेसी पोलिसी सबैकोमा हुन्छ तर कार्यान्वयन त एकदमै फितलो देखिन्छ क्या हेर्ने हो भने र अहिले पनि हामीले बनाएको नीति कानूनभित्र त्यही राज्यले बनाएको त्यो एउटा राख्नको लागि बनाएको केही पर्सेन्टको कुरा भन्दा बाहेक अझै पनि हामीले सोचेको जस्तो र हामीले खोजेको जस्तो परिणाममुखी सहभागिता चाहिँ कमै देखिन्छ न्यून मात्रामा देखिन्छ अब यसलाई बढाएर लैजानको लागि चाहिँ बोर्डले चाहिँ एउटा के कन्सेप्ट सोचेका छ भने र हामीले एउटा होमवर्क पनि गर्दैछौँ यसलाई कसरी विकासमा महिला के सबैभन्दा पहिला भन्ने खालको चाहिँ एउटा वर्डलाई नै युज गरेर हामीले महिला मैत्री हरेक ठाउँमा वातावरण मैत्री सँगसँगै महिला मैत्री कसरी बनाउन सकिन्छ होला त त्यो विषयमा पनि हामीले विभिन्न अवेरनेस सेसनहरू सञ्चालन गर्दाखेरि चाहिँ एउटा अब यति बेला चाहिँ भन्नुपर्दा पनि एउटा क्रसकटिङकै जस्तो विषय रहेछ क्या आवश्यकता छ तर कार्यान्वयनमा छैन यो इस्युलाई चाहिँ कसरी क्रस गरेर लैजाने भन्ने लाइनले चाहिँ हामीले त्यही उद्यमशीलताको कन्सेप्ट पनि त्यसरी लिएर आएको हो पछिल्लो चोटि चाहिँ समिति निर्माण र यो कार्यान्वयन चरणमा पनि हामीले महिलाहरूलाई लक्षित राखेर कार्यक्रम गर्नुपर्छ भन्ने लाइनले यस्ता ओरिएन्टेसनहरू समुदाय स्तरमा चाहिँ सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने गरी चाहिँ प्लानिङ गर्दैछौँ
1: यो बोर्ड गठन गर्दाखेरि नै हाम्रो पालिकाको बोर्ड गठन ऐनले कम्तीमा एउटा कुरा निर्दिष्ट गरिदिएको भए हाम्रो संविधानले पनि स्थानीय तहको प्रमुख या उपप्रमुख एकजना महिला हुनुपर्ने भनेर व्यवस्था त गरेको छ तर पछि निर्वाचनको क्रममा गठबन्धनको हिसाबले जाँदाखेरि सबै ठाउँमा त्यो खालको अवस्था भएको छैन तर संविधानले त्यो कल्पना गरेका छ दुईटा पदमध्ये एउटा महिला त अनिवार्य हुन्छ भनेर कल्पना पनि गरेका छ कम्तीमा यो बोर्ड गठन गर्दाखेरि त्यही विषयलाई हेर्ने माथिल्लो तहमा महिलाहरूको प्रतिनिधित्व छ उहाँले नेतृत्व गर्ने भएन भने पनि कोही कार्यपालिकाको महिला सदस्यले बोर्डको नेतृत्व गर्ने भनेर ऐन व्यवस्था गर्न पाएको भए राम्रो हुन्थ्यो होला नि
0: मलाई पनि त्यस्तै लाग्छ जस्तो त्यो ऐन बनाउँदाखेरि एउटा दफामा टेकेर बनाइराख्दाखेरि चाहिँ बोर्डको ऐनमा चाहिँ यदि त्यस्तो खालको कन्सेप्ट भएको भए सम्भवतै त्यो सम्भावना थियो रहन्थ्यो पनि र अब यदि ऐनमा नै इङ्कित गरायो भने त्यसलाई इन्कार गर्न पनि सकिँदैन थियो फर्दर अब चाहिँ सोच्नुपर्छ किनभने यो ऐन भनेको एउटा संस्थालाई संस्थागत गर्नको लागि बनाउने ऐन हो र त्यो गाउँपालिकाले आफ्नो नियमन निकायमा रहने गरी चला सञ्चालन गरेको स्वायत्त भनिरहँदाखेरि पनि अहिले गाउँपालिकाको प्रत्यक्ष नियमन नभए त बोर्ड सञ्चालन गर्न गाह्रो छ नि त. त्यो हिसाबले पनि अब चाहिँ स्टार्टिङमा चाहिँ कस्तो थियो भने अहिले गाउँपालिका अध्यक्षज्यू बोर्डको अध्यक्ष बनिरहनु हुँदाखेरि चाहिँ धेरै नै सजिलो छ किन शून्य लेभलबाट शुरूआत गर्दाखेरि चाहिँ यहाँ विकास निर्माणमा त बजेटकै कुराहरू हुन्छ. अब त्यसलाई एडभोकेसी गरेर मात्रै कति बजेट पार्न सकिन्थ्यो. कम्तीमा चेयरम्यान उहाँ आफै हुँदाखेरि चाहिँ अहिले संघ प्रदेशदेखि विभिन्न ठाउँमा एकदमै लागिपर्नु भएको छ. बोर्ड मोडललाई नै अगाडि बढाउनु पर्ने, बोर्डलाई कसरी आफै सञ्चालन गर्न सक्ने, कसरी बनाउने भन्ने लागिरहनु भएको छ. स्टार्टिङमा एकदमै राम्रो नै छ अहिले अध्यक्षज्यू हुनु भएर, तर पनि अब कन्टिन्यू चल्ने विषयमा चाहिँ हामीले सोच्नुपर्छ. यदि यसलाई संस्थागत गर्ने र यसलाई दिगोपन गर्ने हो भनेदेखि चाहिँ महिलाहरूलाई अगाडि राख्यौं भने सुशासन ल्याउनको लागि, पारदर्शिता कायम गर्नको लागि चाहिँ एउटा जिम्मेवारीपूर्ण भूमिकामा चाहिँ उनीहरूले रहेर निष्पक्ष ढंगले काम गर्न चाहिँ महिलाहरू नै लाग्छन् जस्तो मलाई लाग्छ र सोच्नुपर्छ त्यो विषय.
1: हजुर,
0: हस्, धेरै धन्यवाद छ.
2: मित्र, आजको कार्यक्रम सुरक्षित पानीमा हामीले ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डका व्यवस्थापक सविना रेग्मी छत्कुलीसँग कुराकानी गर्यौं. आजका लागि कार्यक्रम सुरक्षित पानी यति नै. कार्यक्रम उत्पादनमा सहयोग गर्ने वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपाललाई धन्यवाद. अनि विशेष धन्यवाद यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाई सम्पूर्ण मित्रलाई. कार्यक्रम सुरक्षित पानीप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया या आफ्ना केही जिज्ञासाहरू छन् भने 01-5960 फोन गरेर हामीलाई टिपाउन सक्नुहुन्छ. आजलाई भने प्राविधिक मित्र विकल चिपाङसँगै म तपाईँको आफ्नो मित्र अर्जुन श्रेष्ठ बिदा हुन्छु. तपाईँको साता शुभ रहोस्. हवस् त, नमस्कार.

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईं वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।

0: California.
1: Extreme energy drink.
2: भाउजू झोक्राएर बसिराख्नु भएको छ त के भयो?
3: जुन माइती बाटो ल्याएको भैँसी ब्याएपछि दुध खाउला घिउ बेचौला भनेर कति सोचेको थिए मरे बाबु, अझ त्यति मात्र हो र? बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैबले पनि दिएन बाबु मलाई त।
2: दैबला शराबै बसेर मात्र हुन्न नि भाउजू, बेलैमा पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त्यो भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ। त्यसैले भाउजू भैँसी त मर्यो, जिउनु हुनु पर्ने थियो, क्षति तपाईँलाई भइ नै गयो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्।
3: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
2: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन् सहयोग पनि गरिदिन्छन्।
4: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा
5: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: रेडियोहरिङ 100.1 मेगाहर्जका साथै इन्टरनेट अनलाइनको www.radiodahating.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। लागु पदार्थ सेवन गरी सवारी चलाउने सात चालक धारीमा पक्राउ, हालसम्म 30 जना चालक विरुद्ध मुद्दा दर्ता। राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङका कृष्णमान श्रेष्ठलाई केन्द्रीय सदस्यबाट हटायो, शेयर बजार आज पनि घट्यो। र नेपाल प्रवेश गरेको 12 दिनमा मनसून देशभर फैलियो, विदेशी पीआर अनुमति लिएका 4 कर्मचारीलाई कारवाही सिफारिश। अब पूरा खबर। जिल्ला प्रहरी कार्यालय धादिङले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा 7 जना चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर 6 का 32 वर्षीय ट्रेलर चालक दिपेन्द्र श्रेष्ठ, 12 जितपुर सीमा र उपमहानगरपालिका 24 का 24 वर्षीय ट्याङ्कर चालक स्वालम हवारी, धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर 5 का 20 वर्षीय मोटरसाइकल चालक दिवस आले मगर, नवलपरासी गैडाकोट नगरपालिका 17 का 21 वर्षीय हाई चालक भूमिराज महतो, लमजुङ मर्स्याङदी गाउँपालिका वडा नम्बर 1 का 26 वर्षीय मोटरसाइकल चालक प्रवीण भण्डारी, धादिङको सिद्धलेख गाउँपालिका वडा नम्बर 1 का 23 वर्षीय मोटरसाइकल चालक सञ्जय सुलवाल तथा धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर 2 का 34 वर्षीय बस चालक टोप बहादुर थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार असार 15 गते गजुरी गाउँपालिका वडा नम्बर 6 स्थित प्राथमिक स्वास्थ्य केन्द्र गजुरीको सहयोगमा तथा असार 16 गते नीलकण्ठ नगरपालिका वडा नम्बर 3 पुचार बजार स्थित जनस्वास्थ्य कार्यालय धादिङको सहयोगमा सार्वजनिक तथा निजी सवारी चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको हो। परीक्षणका क्रममा ट्रेलर, ट्याङ्कर, बस, हाइस तथा मोटरसाइकल चालक गरी 7 जना चालकले लागू पदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई लागू औषध नियन्त्रण ऐन 2033 अनुसार पक्राउ गरी थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालू आर्थिक वर्षमा हालसम्म धादिङ जिल्लामा लागू पदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा 30 जना चालक विरूद्ध मुद्दा दर्ता गरी कानूनी कार्यवाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले चालकहरूलाई लागू पदार्थ तथा मादक पदार्थ सेवन नगरी जिम्मेवारी पूर्वक सवारी चलाउन आग्रह गरेको छ। साथै लागू पदार्थ सेवन गरी सवारी चलाएको वा ट्राफिक नियम उल्लंघन गरेको देखिएमा जिल्ला प्रहरी कार्यालय धादिङ वा जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम सूची संशोधन गरेको छ। संशोधित नतिजा अनुसार चितवनमा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गरिएका धादिङका कृष्णमान श्रेष्ठ लाई सूचीबाट हटाइएको छ। राष्ट्रपतिको अनुसार ध्रुव थापा मगरले आफूले जनजाति क्लस्टरबाट उम्मेद्वारी दिएको भए पनि मतपरिणाम सार्वजनिक गर्दा उनको नाम गल्ती बस खस आदि क्लस्टर उल्लेख भएको भन्दै सच्याउन आग्रह गर्नुभएको थियो। त्यसपछि निर्वाचन परिणाम पुनः परीक्षण गर्दा ध्रुव थापा मगरले जनजाति क्लस्टरतर्फ 790 मत प्राप्त गरेको र कृष्णमान श्रेष्ठले 785 मत प्राप्त गरेको पुष्टि भएको हो। यसका आधारमा जनजाति क्लस्टरतर्फ ध्रुव थापा मगरलाई विजयी घोषणा गर्दै कृष्णमान श्रेष्ठलाई केन्द्रीय सदस्यको सूचीबाट हटाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। यद्यपि धादिङबाट केन्द्रीय सदस्यमा निर्वाचित सदस्यमा हिमेश पन्त, राशिका तामाङ निर्वाचित हुनुभएको छ। उहाँहरूको नतिजामा कुनै परिवर्तन गरिएको छैन। शेयर बजार लगातार 7 कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 24.63 अङ्कले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्से असार 8 गते यता घटिरहेको हो। नेप्से 7 दिनमा 93 अङ्कभन्दा धेरैले ओह्रालो लागेको छ। आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.74% ओह्रालो लागेको छ। यस्तै जल विद्युत उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक 1% भन्दा धेरैले घटेको छ। यस्तै फाइनेन्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकोमा 35 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज टक्सार पिखुवा खोला हाइड्रो पावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन इस्नो रिभर्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.67 अर्ब कारोबार भएकोमा आज 365 कम्पनीको 87,37,000 किता शेयर 3.25 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँकी नै छ। एकैछिन विश्राम।
1: अब ब्रेक को साथ में
2: शिवम सीमेंट क्वालिटी को मामला में नो कम्प्रोमाइज भन्दै शिर ठाड़ो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नवस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: त्यसपछि अब बाँकी खबर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति पीआर, अस्थायी आवासीय अनुमति टीआर तथा डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चारजना निजामती कर्मचारीसँगै स्पष्टीकरण मागेको छ। मन्त्रालयले सूचना निकालेर स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाइएको जनाएको छ। ती कर्मचारीहरूले विदेशी पीआर लिएको पुष्टि भएपछि मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। नेपालको निजामती सेवा सम्बन्धी कानूनी व्यवस्था अनुसार पदमा बहाल रहेको निजामती कर्मचारीले विदेशी देशको स्थायी वा अस्थायी आवासीय अनुमति दिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साथै स्वीकृत विदा समाप्त भएको 30 दिनभित्र सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था छ। मन्त्रालयले सम्बन्धित कर्मचारीहरू निजामती सेवा ऐन 2049 विपरीतको कार्यमा संलग्न देखिएकाले भविष्यमा सरकारी सेवाको लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउनु पर्ने अवस्था देखिएको जनाएको छ। यद्यपि मन्त्रालयले ती चारजना कर्मचारीको नाम सार्वजनिक गरेको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन, पारदर्शिता र जवाबदेहिता कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानून बमोजिम आवश्यक निर्णय गरिने जानकारी दिनुभयो। मन्त्रालयले विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य निजामती कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्र बनाएको छ। साउदी अरेबिया सरकारले 33 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाइ छ। नेपाली नागरिकलाई माफी दिएकोमा मन्त्रालयले नेपाल सरकारको तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ। यही असार 5 गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जुन 13 तारीकभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशैभर फैलिन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्व भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको चौथो दिन असार 8 गते कोशी मधेश र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया मनसून नेपाल प्रवेश गरेपछि देशभर फैलिन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको 3रो हप्ता हो। संखुवासुदाको सिलीचोङ गाउँपालिका 1 मा अविरल वर्षापछि आएको पहिरो बाटो 1 स्वास्थ्य केन्द्र सहित 28 घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्य चौकी पनि जोखिममा परेको छ। पहिरो बाटो बस्तीमाथिको जमीन चिरा परेपछि स्थानीय बासिन्दालाई शिशु वा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। प्रभावित क्षेत्रमा हिजो जिल्ला प्रहरी कार्यालय संखुवासुदाबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा 10 जनाको टोली घटनास्थल पुगेको छ। सिलीचोङ गाउँपालिकाले आज विज्ञप्ति निकालेर जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन वा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। बस्तीको तत्काल अनुगमन, सुरक्षित ठाउँमा स्थानान्तरण राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले बताउनुभयो। सिलिचौंमा रहेको दुईवटा जलविद्युत आयोजनामा क्षति पुग्दा गाउँका 600 भन्दा धेरै घर परिवार अन्धकारमा बस्न बाध्य छन्। शिशुवामा 60 किलोवाटको शिशुवा खोला लघु जलविद्युत र 30 किलोवाटको चटेकमा लघु जलविद्युत आयोजनामा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो। शिशुवा खोलामा आएको बाढ़ीले दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन बन्द भएको छ। पहिरोको जोखिम बढ़दै गएपछि स्थानीयवासी आफन्तकोमा आश्रय लिएर बसिरहेका छन्। नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ़ गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1,33,00,00,000 रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुनेछ। समुदायमा आधारित अनुकूलन मार्फत नेपालका संकटासन्न समुदायको खाद्य प्रणाली उत्थानशीलता सुधार नामको परियोजना सञ्चालन हुनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन अनुकूलन कोषका लागि सम्पर्क व्यक्ति सुमन सुवेदीले परियोजनाको निर्माण यसको वित्तीय संरचना र खर्च सरकारी कोषबाट हुने जानकारी दिनुभयो। यो परियोजना आउँदो 6 वर्षसम्म सञ्चालन हुनेछ। यसले कर्णालीका हुम्ला कालीकोट र मुगु तथा सुदूरपश्चिमका बझाङ र बाजुरा जिल्लाका 60,000 भन्दा धेरै घरधुरीलाई समेट्नेछ। जलवायु परिवर्तनका कारण खानेपानी सिंचाई तथा कृषि उत्पादनमा संकट भोगिरहेका समुदाय नै मुख्य प्राथमिकतामा रहेको उपसचिव सुवेदीले बताउनुभयो। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधि मण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले नयाँ राजनैतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कडाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा आज इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विदेश दूत स्टिभ बिटकोप कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाब दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाइ छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। लागु पदार्थ सेवन गरी सवारी चलाउने 7 चालक धादिङमा पक्राउ। हालसम्म 30 चालक विरूद्ध मुद्दा दर्ता। राष्ट्रपाले धादिङका कृष्णमान श्रेष्ठलाई केन्द्रीय सदस्यबाट हटायो। शेयर बजार आज पनि घट्यो। नेपाल प्रवेश गरेको 12 दिनमा मनसुन देशभर फैलियो। विदेशी पीआर अनुमति लिएका 4 कर्मचारीलाई कार्यवाही सिफारिश। यसको साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र अभिकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: यसको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
1: के हो लौलता हामीलाई नि भनिदिनु न
0: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
0: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-738 मोबाइल नम्बर 98-40-39-46-56
1: चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
3: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङदेखि नरहेको सलाम अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
3: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
4: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर अनि तपाईँले
5: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल धादिङ बेसी पुछार बजार
2: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
6: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

जपी राखो नई हरी हमरा सच्चा मित्र जीवात्मा को घर